0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज जुमेरात है, सफ़र की 29 और अगस्त की 13 तारीख। ये रेडियो पाकिस्तान है। समरा यूसुफ से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म ने पाकिस्तान और बेलारूस के मुश्तरका वजारती कमीशन के नवे इजलास के दौरान होने वाले मुफीद मुज़ाकरात पर इत्मीनान का इजहार किया है। नॉर्वे के वजीर खारजा 2 रोज़ा सरकारी दौरे पर आज पाकिस्तान पहुंचेंगे। वजीर खजाना के मुशीर ने कहा है कि पाकिस्तान का वाजिबुल अदा कर्ज गुज़श्ता 20 साल की कम तरीन सतह पर आ गया है। कौम कल यौम आज़ादी तहरीक पाकिस्तान के जज्बे के साथ काम करने के अज़्म की तजदीद के साथ मनाएगी। रात मुल्तान में नेशनल चैंपियंस कप के एक मैच में पाकिस्तान ब्लूज ने पाकिस्तान गोल्ड को 6 विकेटों से हरा दिया। पंजाब और खैबर पख्तूनख्वा के कुदरती आफात से पैदा होने वाली सूरत हाल से निमटने के सूबाई इदारों ने हफ्ते तक मजीद तूफानी बारिशों का इंतबाह जारी किया है। और अब खबरों की तफसील। वज़ीर-ए-आज़म शहबाज शरीफ ने पाकिस्तान और बेलारूस के मुश्तरका वजारती कमीशन के नवे इजलास के दौरान होने वाले मुफीद मुज़ाकरात पर इत्मीनान का इजहार किया है। वो बेलारूस के वजीर तवानाई ज़ियानिस मारोज़ से गुफ्तगू कर रहे थे, जिन्होंने इस्लामाबाद में उनसे मुलाकात की। वज़ीर-ए-आज़म ने नवंबर 2024 में सदर लुकाशेंको के दौरे इस्लामाबाद और अप्रैल 2025 में बेलारूस के अपने दौरे का जिक्र करते हुए कहा कि इन दौरों से बाहमी दिलचस्पी के तमाम शोबों में दोतरफा ताल्लुकात मजीद मजबूत हुए। सदर आसिफ अली ज़रदारी ने अक़वामे मुत्तहिदा के साथ पाकिस्तान की शराकत दारी को मजीद मुस्तहकम करने पर जोर दिया है। वो पाकिस्तान में अक़वामे मुत्तहिदा के रेजिडेंट कोऑर्डिनेटर मोहम्मद याहिया से गुफ्तगू कर रहे थे, जिन्होंने इस्लामाबाद में उनसे अलविदाई मुलाकात की। आसिफ अली ज़रदारी ने कौमी तरक्की की तरजीहात को आगे बढ़ाने के लिए अक़वामे मुत्तहिदा की कंट्री टीम के साथ मिलकर काम करने के अज़्म का इआदा किया। नायब वज़ीर आज़म और वज़ीर खारजा इसहाक़ डार ने इस्लामाबाद में एक इजलास की सदारत की, जिसमें पाकिस्तान की आइंदा सिफारती सरगर्मियों का जायजा लिया गया। इजलास में पाकिस्तान के दो तरफा ताल्लुकात के साथ साथ इलाकाई और आलमी सूरत हाल का भी जायजा लिया गया। नॉर्वे के वज़ीर खारजा एस्पिन बार्थ एडे 2 रोज़ा सरकारी दौरे पर आज पाकिस्तान पहुंचेंगे। एक दिहाई के बाद नॉर्वे के किसी वज़ीर खारजा का ये पाकिस्तान का पहला दौरा होगा। दौरे के दौरान नायब वज़ीर आज़म और नॉर्वे के वज़ीर खारजा वफूद की सतह पर मुज़ाकरात करेंगे, जिनमें पाकिस्तान और नॉर्वे के दरमियान तमाम शोबों में दो तरफा ताल्लुकात का जायजा लिया जाएगा। वज़ीर दिफा ख्वाजा मोहम्मद आसिफ ने ईरान के साथ देरीना बिरादराना ताल्लुकात मजीद मुस्तहकम बनाने के पाकिस्तान के अज़्म का इआदा किया है। उन्होंने इन ख्यालात का इजहार पाकिस्तान में ईरान के सफीर डॉक्टर रजा अमीरी मुकदम से इस्लामाबाद में गुफ्तगू के दौरान किया। फरीक़ैन ने बाहमी दिलचस्पी के उमूर पर तबादला ख्याल किया। मनसूबाबंदी के वजीर एहसन इकबाल ने बरामदात में इजाफे को पाकिस्तान के माशी इस्तेहकाम के लिए नागुजीर करार दिया है। उन्होंने ये बात इस्लामाबाद में मनसूबाबंदी कमीशन के जेर एहतमाम एक पॉलिसी मुकालमे के दौरान कही। विफाकी वजीर ने निजी शोबे पर जोर दिया कि वो आलमी मंडियों में पाकिस्तान की मौजूदगी बढ़ाने के लिए ज्यादा फाल किरदार अदा करे। वजीर खजाना के मुशीर खुर्रम शहजाद ने कहा है कि पाकिस्तान का वाजिबुल अदा कर्ज गुज़श्ता 20 साल की कम तरीन सतह पर आ गया है, जबकि बैरूनी कर्जे का तनासुब गुज़श्ता 9 साल के दौरान कम तरीन सतह पर पहुंच गया है। सोशल मीडिया एक्स पर एक पोस्ट में उन्होंने कहा कि 16% की गुज़श्ता 20 साल औसत और 2019 की 31% बुलंद तरीन सरशरा के मुकाबले में रवां माली साल के दौरान सरकारी कर्ज में इजाफा 7.7% रहा। कानून और इंसाफ के वजीर मुमलिकत बैरिस्टर अकील मलिक ने पाकिस्तान तहरीक इंसाफ पर जोर दिया है कि वो ऐसी किसी भी सरगर्मी से गुरेज करे जिससे अमन व अमान की सूरत हाल खराब हो। एक निजी न्यूज चैनल से गुफ्तगू करते हुए उन्होंने कहा कि पीटीआई का साबिका तर्ज अमल जाहिर करता है कि उसकी सियासी सरगर्मियां अक्सर तशद्दुद का बायस बनी। یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ قوم کل یوم آزادی اس عزم کی تجدید کے ساتھ منائے گی کہ تحریک پاکستان کے جذبے کے ساتھ ملک کو حقیقی اسلامی فلاحی ریاست بنانے کے لیے کام جاری رکھا جائے گا۔ دن کا آغاز وفاقی دارالحکومت میں 31 اور صوبائی دارالحکومتوں میں 21 توپوں کی سلامی سے ہوگا۔ فجر کے وقت مساجد میں ملک کے امن، یکجہتی اور خوشحالی کے لیے خصوصی دعائیں کی جائیں گی۔ اسلام آباد میں قومی پرچم کشائی کی تقریب یوم آزادی کی مرکزی تقریب ہوگی۔ اسی طرح ملک بھر میں صوبائی، ڈویژنل اور ضلعی سطح پر بھی پرچم کشائی کی تقریبات منعقد کی جائیں گی۔ ریڈیو پاکستان اور پاکستان ٹیلی ویژن اس دن تحریک پاکستان کے ہیروز کی خدمات کو اجاگر کریں گے اور قیام پاکستان کے لیے ان کی غیر معمولی خدمات کو خراج تحسین پیش کریں گے۔ یوم آزادی کی تقریبات کے سلسلے میں ریڈیو پاکستان اسلام آباد میں ایک خصوصی پروگرام کا اہتمام کیا گیا۔ یہ پروگرام آذربائیجان کے تعاون سے منعقد کیا گیا۔ تقریب میں مختلف ثقافتی اور موسیقی کے پروگرام پیش کیے گئے، جن میں معروف گلوکاروں اور فنکاروں نے اپنے فن کا مظاہرہ کیا۔ پاکستان ریلوے کل سے شالیمار ایکسپریس سروس پھر شروع کر رہا ہے، جو ساہیوال اور رائیونڈ کے راستے لاہور اور کراچی کے درمیان چلے گی۔ نئی روٹ کا فیصلہ سیرابی ریلے سے قلعہ ستار شاہ اور مسن کالر کے ریلوے پلوں کو نقصان پہنچانے کے بعد کیا گیا ہے، جس کے باعث فیصل آباد کا راستہ بدستور بند ہے۔ حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے۔ وزارت توانائی کے مطابق پیٹرول کی قیمت میں 94 پیسے کمی کی گئی ہے، جس کے بعد اس کی نئی قیمت 324.98 روپے فی لیٹر مقرر کی گئی ہے۔ ہائی اسپیڈ ڈیزل کی قیمت میں 54 پیسے اضافہ کیا گیا ہے، جس کے بعد اس کی نئی قیمت 382.79 روپے فی لیٹر ہو گئی ہے۔ اقوام متحدہ میں پاکستان نے ترقی یافتہ اور ترقی پذیر ملکوں کے درمیان مصنوعی ذہانت کے شعبے میں موجود فرق ختم کرنے کی ضرورت پر زور دیا ہے۔ نیو یارک میں اقوام متحدہ کے صدر دفتر میں منعقدہ عالمی سربراہ اجلاس میں پاکستان کی نمائندگی کرتے ہوئے بلوچستان کے گورنر شیخ جعفر منتخان منتخیل نے نوجوانوں کو صرف مصنوعی ذہانت کے صارفین کے طور پر نہیں بلکہ فعال تخلیق کاروں کے طور پر با اختیار بنانے پر زور دیا۔ پاکستان پاپ گلوکارہ نازیہ حسن کی 26ویں برسی آج منائی جا رہی ہے۔ نازیہ حسن نے 10 سال کی عمر میں چائلڈ سٹار کے طور پر موسیقی کے کیریئر کا آغاز کیا۔ ان کے مقبول گانوں میں تیری میری ایسی دوستی اور ٹالی دے تھلے شامل ہیں۔ انہوں نے متعدد قومی اور بین الاقوامی ایوارڈز حاصل کیے، جن میں حکومت پاکستان کی جانب سے دیا جانے والا صدارتی تمغہ برائے حسن کارکردگی بھی شامل ہے۔ نازیہ حسن 2000 میں آج کے روز 35 برس کی عمر میں پھیپھڑوں کے سرطان کے باعث انتقال کر گئیں۔ زمبابوے میں کاریبا جھیل میں ایک کشتی ڈوبنے کے نتیجے میں کم از کم 44 افراد ہلاک ہو گئے۔ زمبابوے کی پولیس کے مطابق کشتی تیز لہر کی زد میں آنے کے باعث الٹ گئی۔ اور رات ملتان کرکٹ سٹیڈیم میں نیشنل چیمپئنز کپ کے ایک میچ میں پاکستان بلوز نے پاکستان گولڈ کو 6 وکٹوں سے ہرا دیا۔ پاکستان گولڈ نے پہلے بیٹنگ کرتے ہوئے 45.3 اوورز میں 212 رنز بنائے اور پوری ٹیم آؤٹ ہو گئی۔ جواب میں پاکستان بلوز نے 41.4 اوورز میں 4 وکٹوں کے نقصان پر ہدف حاصل کر دیا۔ ٹورنامنٹ میں آج کھیلے جانے والے میچ میں پاکستان بلوز کا مقابلہ پاکستان وائٹ سے ہوگا۔ میچ دوپہر 3 بجے شروع ہوگا۔ پنجاب اور خیبر پختونخوا کے قدرتی آفات سے پیدا ہونے والی صورتحال سے نمٹنے کے صوبائی اداروں نے ہفتے تک مزید طوفانی بارشوں کا انتباہ جاری کیا ہے۔ اداروں نے خبردار کیا ہے کہ حساس پہاڑی علاقوں میں مٹی کے تودے گرنے، جبکہ مردان اور سوابی کے نشیبی علاقوں میں سیلابی صورتحال کا خطرہ ہے۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور مرطوب رہے گا۔ تاہم شمال مشرقی پنجاب، بالائی خیبر پختونخوا، کشمیر اور گلگت بلتستان میں بعض مقامات پر تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ اسلام آباد 26 ڈگری سینٹی گریڈ، لاہور 31، کراچی 29، پشاور اور مظفرآباد 27، کوئٹہ 24، گلگت 21 اور مری 17 ڈگری سینٹی گریڈ. بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، لہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود اور موسم خشک رہنے کا امکان ہے، جبکہ جموں میں مطلع جزوی طور پر ابر آلود رہنے اور کہیں کہیں گرج چمک کے ساتھ بارش متوقع ہے. آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر اور پلوامہ میں 21 ڈگری سینٹی گریڈ، جموں 29، لہ 12، اننت ناگ اور بارہ مولہ 22، جبکہ شوپیاں میں 20 ڈگری سینٹی گریڈ. اسی کے ساتھ خبریں ختم ہوئیں. مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ radio.gov.pk پر.
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر. دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان. ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1.
2: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.
3: We'll be right back after this short commercial break. Stay tuned.
4: A-level with zero tuition fee. 100% future, Bhagat International College, Twin Cities top A-level institute. Build on discipline, driven by academic excellence. Learn from the best faculty of Islamabad and Rawalpindi. Get merit stipends and financial support. Bhagat International College does not just teach, it builds leaders. Admissions open at Bhagat International College, Gulberg Greens, Islamabad. Call now 0330-511-0099.
5: سونا سے ہے کامیابی اسکیم کے تحت سونا کی جدید اور زیادہ افادیت والی کھادیں کمپنی کے مقررہ ڈیلرز یا سونا سینٹر سے خریدیں اور اضافی پیداوار کے ساتھ پائیں بے شمار قیمتی انعامات. بیگ میں موجود کارڈ کو اسکریچ کریں اور انعام کی وصولی تک کارڈ کو محفوظ رکھیں. انعام نکلنے کی صورت میں مقررہ ڈیلرز، کمپنی کے دفاتر یا قریبی سونا سینٹر سے رابطہ کریں.
6: 101 FM. جدید ٹیکنالوجی سے تیار کردہ اعلی معیار کا سونا یوریا، سونا یوریا گرینولر مٹی کا مان بڑھائے.
7: You are listening FM 101 Radio Pakistan. FM 101. Tune in to the one above.
8: Back to back. Back to back. Hit music. On your favorite musical channel, Radio FM 101. Stay tuned. Stay tuned.

0: उस रोज हम उनको छोड़ देंगे कि रूए जमीन पर फैल कर एक दूसरे में घुस जाएंगे और सूर फूंका जाएगा तो हम सबको जमा कर लेंगे।
1: وعرضنا جهنم يومئذ للكافرين عرضا
0: اور اس روز جہنم کو کافروں کے سامنے لائیں گے
1: الل